0: उनकी जो भी नसरी तसानीफ है उसके हवाले से कि मीर के अंदाज में आपने जो शायरी की है, आपने जैसा कि कहा बुनियादी तौर पर डॉक्टर कलीम आजीज़ शायरी जी हवाले से, बाकी चीज़ें उन्होंने अपनी ज़िंदगी में, ये जाहिर सी बात है कोई भी शायर हो, अदीब हो, फनकार हो, वो हर तरह के असनाफ पे तबा आजमाई करता है, लेकिन उसकी शिनाख्त एक खास हाँ के जरिए ही जाना जाता है। तो जाहिर सी बात है हम डॉक्टर कलीम आजीज़ साहब को उनकी शायरी के हवाले से बुनियादी तौर पर जानते हैं, पहचानते हैं।
1: कलीम आजीज़ साहब के मुतालिक फारुख अरगली कुल्लियात कलीम आजीज़ में रकम तराज हैं। उनकी फिक्री सलाहियतें सिर्फ शायरी तक महदूद नहीं रहीं, वो एक मुसल्लिमा नसर निगार भी हैं। वो इसी तरह दो खुदनविश्त जहां खुशबू ही खुशबू थी और अभी सुन लो मुझसे, खूबसूरत दिलपजीर नसर निगारी के साथ मुसन्निफ़ के ज़ोर बयान और क़ुव्वत इज़हार को वाज़े करती हैं। सूरज देव साहब, हम आपसे मज़ीद ये भी जानना चाहेंगे कि कलीम आजीज़ की नसरी तहरीरों में किन किन असनाफ से रिश्ता मिलता है?
0: अभी हमीद अली खान साहब ने काफ़ी तफसील से उनके सफ़रनामों की बात की, उनके जो खुदनविश्त है जिसका जहाँ खुशबू ही खुशबू है उसके हवाले से आपने भी इस बात को उठाया, और ये जो भी उनकी नसरी तहरीरें हैं वो अपने आप में अनोखा है ना, उसमें एक तरह से जिद्दत है, नयापन है, तो नए रंग व आहंग के साथ वो अपनी चीज़ों को रखने में महारत रखते हैं।
1: हामिद साहब, चंद लफ्ज़ों में अगर आप भी अपनी राय से हमें आगाह करें।
2: देखिए, अभी डॉक्टर सूरजदेव जी ने उनके मकातीब का भी जिक्र किया है नसर के हवाले से, तो गालिबन आपकी निगाह उनके मकातीब के मजमूए दीवाने दो पर गई, तो गालिबन मेरे मुताले की हद तक इनके मकातीब का मजमूआ दीवाने दो एक अनोखा मकातीब का मजमूआ है, जिसमें 42 खतूत डॉक्टर जगन्नाथ कौशल के हैं। डॉक्टर जगन्नाथ कौशल बिहार के 1976 में गवर्नर थे और 1979 तक रहे, तो और उसके जो जवाब कलीम आजीज़ ने दिए उनकी अक्स पे छापा गया है और बिल्कुल आम कागज़ पे ये खतूत हैं। अब ज़रा देखिए कि डॉक्टर जगन्नाथ कौशल, डॉक्टर से मुराद यहाँ PhD, वो PhD नहीं है हम लोगों वाले, वो LLD है, वो लॉ में डॉक्टर हैं, वो हरियाणा हाई कोर्ट के एडवोकेट हैं, वो सुप्रीम कोर्ट के एडवोकेट हैं, वो हिंदुस्तान के लॉ मिनिस्टर रह चुके हैं, बिहार के गवर्नर हैं, लेकिन दो अलग तहजीब दो अलग मजहब के माबैन उनके दरमियान खतो किताबत में जी खोल कर बात करने का जो अंदाज है और उसका अक्स पर वो किताब को छापा गया है, तो ज़रा आप वहाँ भी उनका अंदाज देख सकते। लेकिन अब तक इस नहज पर मेरी निगाह में कोई गुफ्तगू नहीं गुजरी कि दीवाने दो में बस मकातीब के मजमूए हैं, लेकिन उन मकातीब का उन मज़ा देखिए कि किस तरह जी खोल करके, लेकिन दोनों के मकातीब के मुताले के बाद ये राज भी फाश होता है कि दोनों ने तकसीम हिंद और तकसीम हिंद के साए में परवरिश पाने वाले फसादात से मुतासिर होते हैं और दोनों के दिल की धड़कनें एक जैसी हैं, तो एक जैसे हालात से गुजरने का इशारा भी दे रहे हैं। लेकिन इन तमाम के बावजूद, यानी आप दीवाने दो का मुताला करें तो डॉक्टर जगन्नाथ कौशल साबिक गवर्नर बिहार और उस वक्त के लॉ मिनिस्टर गवर्नमेंट ऑफ इंडिया में से इनका खतो किताबत का सिलसिला 1985 तक चलता है और कलीम आजीज़ साहब की एक मुख्तसर सी ज़मीन कंकड़बाग में थी जिसे हीरो लोगों ने कब्ज़ा कर लिया था, लेकिन इस मौके पर उस ज़माने के यारान सियासत बड़े बड़े ओहदों पर रहने के बावजूद अपने किसी दोस्त से की मदद इस तरह नहीं कर सकते कि वो गुंडों से उनकी ज़मीन उनको दिलवा दे। आपको ऐसे खतूत मिलेंगे जिसमें कलीम आजीज़ प्लॉट नंबर, खाता नंबर, खिसरा नंबर लिख रहे हैं और डॉक्टर जगन्नाथ कौशल बेबस है कि वो अपने उस दोस्त को जिसके लिए टाइम लेना ज़रूरी नहीं है, वो गवर्नर ऑफ इंडिया के, गवर्नर ऑफ बिहार के पास सीधे जा रहे हैं, बाज़ाब्ता खतों की ताबत हो रही है, लेकिन आउट ऑफ वे जाकर वो उनको ज़मीन दिलाने में नाकाम होते हैं। और फिर आप चले उनका दूसरा پہلو نہ دکھے گا. ان کے ایک مکاتیب کا اور مجموعہ ہے، ہرچند کہ وہ اپنی بھانجی ریحانہ کے نام خط لکھتے ہیں، لیکن ریحانہ کی تربیت کا جو سلیقہ کلمہ جس کا دکھتا ہے، اور دو ملکوں کی تہذیبوں کے بیان کا جو طریقہ دکھتا ہے، علم و ادب کے تئیں جو صاف گوئی ان کے یہاں دکھتی ہے، وہ شاید آپ کو دوسرے مکاتیب میں نہیں دکھیں گے. اور بانداز دیگر، ذرا میرے اس جملے پر آپ غور کریں کہ بانداز دیگر اگر آپ کو نثری اسلوب کا کوئی سلسلہ دیکھنا مقصود ہو، تو شاید آپ عبد الماجد دریابادی کے خطوط سے موازنہ کر سکتے.
1: آپ لوگوں کے خیالات اظہار کا بے حد شکریہ. اب ہم اپنا رخ کلی ماجز کی شاعری کی جانب کریں گے. ان کی شاعری کے متعلق یہ رائے ہے کہ انہیں میر تقی میر کا انداز نصیب ہوا. ان کی غزلوں میں اسی سوز و گداز کی جھلک ہمیں جا بجا نظر آتی ہے جو میر ہی کی خاصیت تھی. اس رائے سے متعلق جناب حامد صاحب اپنا اظہار خیال چند لفظوں میں بتانے کی زحمت گوارا کریں.
2: لفظوں نہیں، چند اشعار میں آپ دیکھ لیجئے. دیکھیے بھائی، آپ سبوں نے میر کا ایک شعر بہت مشہور ہے، آپ نے سنا ہوگا، پتا پتا بوٹا بوٹا حال ہمارا جانے ہے، جانے نہ جانے گل ہی نہ جانے، باغ تو سارا جانے. آپ اس شعر کو ذہن میں رکھیے، اور اب ذرا کلی ماجز کو دیکھیے. وقت آئے تو اہل چمن بھی اہل زباں بن جاتے ہیں، وقت آئے تو اہل چمن بھی اہل زباں بن جاتے ہیں، ڈالی ڈالی جو بیتی ہے پتا پتا بولے. آپ خود اندازہ لگائیں کہ کلیم اور میر کہاں کہاں پر ہیں. اب آپ میر کا ایک اور شعر دیکھ لیجئے، ادا کھینچ سکتا ہے بہزاد اس کا، کھینچے ایسی صورت تو یہ ہم نے مانی. اب ذرا کلیم کو دیکھ لیجئے، تم میرے فکر و فن کا اگر حوصلہ بڑھاؤ، دنیا میں کھینچ لاؤ قضائے بہشت کو. موازنہ آپ کر لیجئے، اگر میر کا انداز آپ کو اور بھی دیکھنا ہے تو شہر دل برباد کا نقشہ ہے کہ تم ہو، خود میر ہے یا میر کا چربا ہے کہ تم ہو. یہ کلیم عاجز خود اقرار کر رہے ہیں.
1: ہاں،
2: شہر دل برباد کا نقشہ ہے کہ تم ہو، خود میر ہے یا میر کا چربا ہے کہ تم ہو، عاجز ابھی یہ طرز یہ لہجہ ہے کہ تم ہو، یعنی روش میر بھی تازہ ہے کہ تم ہو. جس زمانے میں وہ کہہ رہے ہیں، اس زمانے میں آپ کو خود کہہ رہے ہیں کہ آپ اس کا فیصلہ کیجئے کہ یہ کون ہے. کلیم عاجز صاحب سے میری خوشبختی یہ ہے کہ کئی ملاقاتیں ہوئیں، جس میں پہلی ملاقات جو پہلی بار میں نے کلیم عاجز کو دیکھا تھا وہ 1982 میں، جب مظفر پور میں فراق ڈے منایا جا رہا تھا، اس میں مجاز صدارت کر رہے تھے، ساحر لدھیانوی بھی موجود تھے، فہمیدہ ریاض اور مسعودہ حیات موجود تھے، بڑے بڑے شعرا آل انڈیا مشاعرہ تھا. کلیم عاجز کا اپنا ایک انداز تھا کہ وہ سب کچھ کریں گے ادب کے لیے، لیکن نماز کو قضا نہیں کریں گے. چنانچہ وہ محفل میں آئے، 10 بجے تک ہم لوگوں نے دیکھا، اس کے بعد وہ غائب ہوئے، تو عشاء اور تہجد پڑھ کر واپس ہوئے. لڑکے بار بار تقاضا کر رہے ہیں کہ صاحب کہاں ہیں، نوجوان مینجمنٹ اور میڈیکل کے لڑکے ملک زادہ منظور احمد نظامت کر رہے. جب وہ آئے تو انہوں نے شور مچانا شروع کیا اور کہا کہ صاحب لوگ آپ کو تلاش رہے ہیں، آپ یا نہیں ہیں. کلیم عاجز آئے اور اپنے بڑے اچھے انداز میں کہ اے کاش کلیم آ جاتا، مجھ کو ایک غزل سنا جاتا، دل میرا پہل جاتا،
1: کم وقت کا کیا جاتا.
2: اور یہاں سے جو مشاعرے کو انہوں نے اپنے قبضے میں لیا، پھر انہوں نے ایک مسلسل نظم کے پیکر میں غزل پیش کرنی شروع کی کہ آج کی رات ایک بیش بہا دعا مانگی ہے، یہ نہیں مانگی وہ نہیں مانگی، اور ایک کلائمیکس آتا ہے. وہ بہترین فنکار ہے مشاعرے کے، وہ بہترین طنز نگار بھی ہیں، وہ بہترین مزاح نگار بھی ہیں اپنی شاعری کے حوالے سے. چنانچہ ایک بار شور اٹھتا ہے، یہاں تک شور پہنچتا ہے کہ چچا اگر کچھ نہیں مانگی تو آخر کیا مانگی. اور وہی ان کی نظم کا کلائمیکس تھا، تو وہ پھر وہ اپنے مخصوص انداز میں اشارہ کر کے بلاتے ہیں سامے کو، اور یہ کہتا ہے آ تیرے کان میں کہہ دوں اے نسیم سحری، کون سی چیز مجھے پیاری ہے کیا مانگی. اور پھر وہ منچ کی طرف اشارہ کر کے کرتے ہیں، और वो एक शेर दे मारते हैं और उन

0: راج رنکی ریڈیو اور چراغ شیٹی پر مشتمل مردوں کی ڈبلز کی بھارت کی سرکردہ جوڑی تھائی لینڈ اوپن کے دوسرے دور میں پہنچ گئی ہے. بھارتی جوڑی نے مردوں کے ڈبلز کے افتتاحی مقابلے میں انڈونیشیا کی جوڑی کو 21-19 23-21 21-10 سے ہرایا. پری کوارٹر فائنل میں بھارتی جوڑی کا مقابلہ ملیشیا کے برائن جرمی گونٹنگ اور محمد ہائیکل سے ہوگا. بینکاک میں اس سال بی ڈبلو ایف سپر 500 ٹورنامنٹ کے لیے بھارت نے 27 کھلاڑیوں پر مشتمل ایک مضبوط دستہ بھیجا ہے. آئی پی ایل میں آج احمد آباد کے نریندر مودی اسٹیڈیم میں سن رائزرز حیدرآباد اور گجرات ٹائٹنز کے درمیان میچ جاری ہے. گجرات ٹائٹنز نے سن رائزرز حیدرآباد کی جیت کے لیے 169 رن کا نشانہ رکھا. گجرات ٹائٹنز کے لیے سائیں سدرشن نے سب سے زیادہ 61 رن بنائے. اور آخر میں خاص خبریں ایک بار پھر سن لیجئے. سی بی آئی نے نیٹ کے مبینہ پیپر لیک معاملے کے سلسلے میں ایک کیس درج کیا ہے. مختلف ریاستوں سے کئی مشتبہ افراد کو حراست میں لیا گیا ہے. تمل ناڈو میں اے آئی اے ڈی ایم کے میں پھوٹ پڑ گئی ہے. 30 ممبرانی اسمبلی پر مشتمل بڑا حصہ وجے کے ٹی وی کے حکومت کی حمایت کے لیے تیار ہے. کل اکثریت ثابت کی جائے گی. بھارت کے چیف جسٹس سوریہ کانت نے اعلی اختیارات کے حامل ایک کمیٹی تشکیل دی ہے جو ملک بھر میں عدالتوں کی جدید کاری کا خاکہ تیار کرے گی. بھارت جمعرات سے 2 روزہ برکس وزرائے خارجہ کی میٹنگ کی میزبانی کرے گا. باہمی مفاد کے عالمی اور علاقائی معاملات پر تبادلہ خیال کیا جائے گا. اور بیڈمنٹن میں ساتوک سائی راج رنکی ریڈی اور چراغ شیٹی کی جوڑی بینکاک میں تھائی لینڈ اوپن میں مردوں کے ڈبلز کے دوسرے راؤنڈ میں پہنچ گئی ہے. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
1: میڈیم ویو 231.5 میٹر ارتھات 1296 کلو ہرٹز پر ہم آکاشوانی کے دربھنگا کیندر سے بول رہے ہیں. راتری کے 9:30 ہو چکے ہیں. پرستوت ہے ویودھا کاریکرم. اس کاریکرم کے انترگت آج آپ سنیں گے ہندی وارتا. وارتا کا وشے ہے سوشل میڈیا اور ہماری ذمہ واریاں.
2: निस्संदेह सोशल मीडिया एक विशाल नेटवर्क है जिसने सारे संसार को एक सूत्र में बांध दिया है. इसके द्वारा देश विदेश की सूचनाएं आसानी से शीघ्रतापूर्वक प्राप्त हो जाती हैं. इसने कई प्रकार के रोजगार के अवसर प्रदान किए हैं तथा आम लोगों के बीच जागरूकता फैलाने के लिए भी इसका उपयोग किया जाता रहा है. किंतु इसका दूसरा पक्ष अत्यंत गंभीर एवं शोचनीय है. सोशल मीडिया के दुरुपयोग को नियंत्रित करना आज एक बड़ी चुनौती बन गई है. इसकी भूमिका सामाजिक समरसता को बिगाड़ने तथा समाज को बांटने वाली सोच को बढ़ावा देने वाली हो गई है. स्वतंत्र होते हुए भी व्यक्ति सामाजिक तौर पर अनेक जिम्मेदारियों से घिरा है. एक सजग एवं जिम्मेदार नागरिक होने के नाते स्वस्थ समाज के लिए देश एवं पूरे विश्व के कल्याण के लिए यह आवश्यक है कि हम सोशल मीडिया के भ्रामक तथ्यों असंगत एवं निराधार सूचनाओं के प्रसार को रोकें उसका खंडन करें क्योंकि ऐसी सूचनाएं अग्नि की तरह फैलती हैं जो समाज एवं देश के लिए अत्यंत घातक सिद्ध हो सकती हैं. भ्रामक और तथ्यहीन समाचार जिसे अंग्रेजी शब्दावली में फेक न्यूज फर्जी न्यूज की संज्ञा दी जाती है ऐसी खबरों को साझा करने से जनमानस पर प्रतिकूल प्रभाव पड़ता है जो अंततः हिंसा और दंगे के भड़कने का कारण बनता है और समाज बंटने के कगार पर पहुंच जाता है क्योंकि सोशल मीडिया पर अफवाहें इतनी तीव्रता के साथ फैलती हैं कि उन्हें रोक पाना अत्यंत दुष्कर हो जाता है. आपत्तिजनक सामग्रियों द्वारा धार्मिक भावनाओं एवं राष्ट्रीय प्रतीकों को अपमानित करने का प्रयत्न किया जाता है. ऐतिहासिक तथ्यों को तोड़ मरोड़ कर पेश किए जाते हैं. ऐसे संदर्भों में सजग नागरिक होने के नाते हमारा यह दायित्व है कि हम इसका जोरदार खंडन अविलंब प्रसारित करें लोगों को सही तथ्यों के प्रति जागरूक किया जाए तथा इसकी सूचना सरकार को तत्काल प्रेषित की जाए ताकि ऐसी आपत्तियों पर सख्त कानूनी कार्रवाई की जा सके. भ्रामक गलत एवं निराधार तथ्यों एवं सूचनाओं का सर्वाधिक असर बच्चों